0: بس غير حتی از شکم خونت رو
1: مره کاری باشه
0: بیره جای چکی بچه بلبون نمونتی کویه
1: بلکه هیچ وریت باید کارو چو
0: کم؟
1: یاد کارو اونها یک چلیه سو دوشون بانه لی
0: قایر
1: دوشون بانه مرمانو
0: ای بره تو یس یس گیرن جتونه بره اوتو اونها شو بری بره
1: That means ای کنه ایت کاریو چه
0: ریورمون تو شکر آت مادی
1: مره اعتباد از کلی دیو سه ایک منیت گولی که ریوالور ماتی چوپی آتی
0: پولیس نه ریپورت پرمانی اشوک نی ریوالور ماتی پر ماتی چوپی
1: اینو تین تا که مایا پاسه بیجی ریوالور آشه
0: پولیس تا پاس ما بیجی که ریوالور ماری ماتی آبی
1: شکتا چه که پولیس آبی ای پیلا ایر ریوالور یو ناس کری رکھے آشه
0: سچ بولو کور چو تنے
1: مطلب
0: تبا تو جانے دیکت کی مولا سوا جواب کری چو تیلمی تنے پولیس تا مارس تو نکی نے
1: अरे हो तो
0: तबे तबे मैंने जिम बराबर नहीं मैंने
1: पर तुम्हारे साबित जरूरी है
0: हाँ हमारे हमारे साबित जरूरी है पर सच को मैं कौन मैं करूँ
1: हाँ इसी ये और थे कि तभी बती हकीकत जान सो
0: तबे वानों बार मैंने साबित संडे हो चुका
1: कारण कि तबे बदबू जानो चल गए नहीं जान मैंने भूल करे
0: खाने कर कहूँ चुका हूँ कहीं नहीं जानते हो तो भुगत जो सामने चेंज कहूँ चुका हूँ
1: मैं तो जबरदस्त बाबत सुफान भी उसे
0: इतने
1: तेरा गुंडा लोगों ने रुपया के जवाब मांगे कि नहीं
0: खून कराया पची खुनिया शोभा खूब मेहनत करी पर सफल न था
1: इतने माया ये पची शोधी कार्य आशे
0: ना माया ने अमित ना जहर जवाब में तो रसज न हो तो पर एनी पास पैसा हो तो आ मकान में चला कालत खड़ा
1: यू आर राइट अपन आज अपना रुपया बाहर रखने की मत पकड़े रखवाने कारण क्या है
2: ये कारण हूँ तमिल का उखाड़ी रहे
1: ओ तमिल बतू सांबर नहीं था
2: तेरा कॉफी लो
1: ना कॉफी पची तेरा रात
2: कहीं पे
1: तेरा तो एक हो का खूनी पकड़ा है कहीं
2: ना
1: पुलिस से कोई प्राप्त नहीं करा
2: खूनी बहुत चाना खातो
0: मैं पुलिस मूर्ख
2: बंद मैंने श्रद्धा चे कि खूनी जरूर पकड़ा शे
1: पर क्या है
2: पर ऐन समझो ने कि पकड़ा हो जाना शे
0: इतने
2: खूनी ऐन चे
1: आ शहर में
2: शहर में नहीं आ मकान में ज
0: हाँ मकान में
2: हाँ मिस्टर राय खूनी अपना प्राण में थी जेठ छे
1: अपना प्राण में थी
2: हाँ ये कॉफी पिया बता
0: अच्छा माया देवी कॉफी में बहुत सा कम नहीं जाएगा
2: खाली खा कभी राज तुमने गाली लगे छे
0: इट्स परफेक्टली ऑल राइट माया देवी ये तो कहो कि खूनी अपना प्राण में थी एक छे इसका मतलब शु
2: मतलब एक कि मैंने चौकस खातरी होती कि अशोक मुखूनी આ મકાનમાં છુપાવેલા પૈસા અને ઝાડેલાત હાથ કરવા એક દિવસ જરૂર આવશે અને ગમે તે કિંમતે આ મકાન ખરીદવા સંમત થશે ઇન્સ્પેક્ટર ગિરફ્તાર કરી લો એને
0: કોણ ઇન્સ્પેક્ટર મિસ્ટર રોની સાઈન આવેલો હું કવિરાજ
1: તમે ધારો છો એટલો મુખ નથી હેન્ડ અપ ખબરદાર તો દેવાથી કોઈ હમલા નહીં થતો મને ચૂપચાપ બહાર નીકળી જવા દો
0: બહાર મારવાનો સંભવ છે
1: छोटी ने आरस ले गया बाहर निकली
2: इसमें कोई फायदा नहीं था
1: इतने
2: तुमने जो कॉफी पी थी इसमें घेन में गोली होती तुमने पहले तो रास्ते में ढाई पी शो
1: नहीं नहीं नहीं नो मारो मारो मत बोलो सर मैं चक्कर आ रहा है पकड़ो मैं कोई
2: इंस्पेक्टर अरेस्ट हिम
0: कविराज तुमने गमे तक लो चाला को कोई ने कोई भूल के करीज नाखे छे डू यू अंडरस्टैंड कम ऑन
2: थैंक यू इंस्पेक्टर